0: सब हमें हज़्ब इख्तिलाफ़ के लीडर और कांग्रेस के रुकन पार्लियामान राहुल गांधी ने हुकूमत से मुतालबा किया है कि वो मुल्क के तालीमी निज़ाम में इस्लाहात के लिए ठोस इकदाम करे। आज शाम नई दिल्ली में मीडिया से खिताब करते हुए उन्होंने मरकजी वजीर तालीम धर्मेंद्र प्रधान के इस्तीफे को तालिब इल्मों की जीत करार दिया। दिल्ली मेट्रो नेटवर्क के तमाम स्टेशन अब मुसाफिरों की खिदमत के लिए खुल गए हैं। इससे कबल दिल्ली मेट्रो रेल कॉरपोरेशन DMRC ने सिक्योरिटी वजूहात के बाईस 18 मेट्रो स्टेशन्स को बंद कर दिया था। आसाम में सैलाब की सूरत हाल बदस्तूर संगीन बनी हुई है और तकरीबन 1,15,000 लोगों ने इमदादी कैंपों में पनाह ली हुई है। शिवसागर, चराइदियो और जोरहाट सैलाब से सबसे ज्यादा मुतासिर हैं। सैलाब से मजीद 14 लोगों की अमवात की खबर है, जिससे रियासत में हलाक होने वालों की कुल तादाद 61 हो गई है। मुतासर इलाकों में राहत और बचाव कार्रवाइयां जारी हैं। सदर जमहूरियत द्रौपदी मुर्मू ने आसाम में सैलाब से इंसानी जानों के नुकसान और उससे होने वाली तबाही पर दुख का इजहार किया है। वजीर आजम नरेंद्र मोदी ने आज आसाम के वजीर आला हेमंत बिस्वा सरमा से टेलीफोन पर बात की और रियासत में सैलाब की सूरत हाल का जायजा लिया। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। वजीर आजम नरेंद्र मोदी कल दिन में 11 बजे आकाशवाणी पर मन की बात प्रोग्राम में मुल्क और बैरून मुल्क लोगों से अपने ख्यालात का इजहार करेंगे। ये महाना रेडियो प्रोग्राम का 136वां नशरिया होगा। ये प्रोग्राम आकाशवाणी और दूरदर्शन के तमाम नेटवर्क्स, AIR न्यूज की वेबसाइट और न्यूज ऑन AIR मोबाइल ऐप पर भी नशर होगा। इसे AIR न्यूज, DD न्यूज, वजीर आजम के दफ्तर और इत्तलात नशरियात की वजारत के YouTube चैनलों पर बराह रास्त सुना जा सकेगा। हिंदी नशरिए के फौरन बाद आकाशवाणी से इस प्रोग्राम को इलाकाई जबानों में नशर किया जाएगा। सदर जमहूरिया द्रौपदी मुर्मू का रोमानिया का सरकारी दौरा मुकम्मल हो गया है और वो आज तीसरे पहर नई दिल्ली के लिए रवाना हो गई हैं। इससे कबल दिन में सदर जमहूरिया मुर्मू ने भारतीय बिरादरी के अराकीन के साथ बातचीत की। बुखारेस्ट में भारतीय बिरादरी के लिए मुनाकिदा एक इस्तकबालिया से खिताब करते हुए सदर जमहूरिया द्रौपदी मुर्मू ने रोमानिया में भारतीय बिरादरी के तआवुन की ये कहते हुए सताइश की कि वो दोनों मुल्कों के दरमियान बढ़ती हुई शराकत दारी के अहम सुतून हैं।
1: भारतीय प्रवासी समुदाय एकजुट होकर रोमानिया में भारत की सांस्कृतिक विरासत को जीवंत बनाए। भारतीय IT इंजीनियरिंग स्कॉलर्स, रिसर्चर्स, हेल्थ केयर प्रोफेशनल्स तथा विद्यार्थियों की नई पीढ़ी अब रोमानिया को अपना घर बना रहे हैं। रोमानिया की अर्थव्यवस्था और समाज में अपना योगदान तथा यहाँ भारतीय संस्कृति और मूल्यों के प्रसार के लिए आपके प्रयास आपको भारत का सच्चा प्रतिनिधि बनाते हैं।
0: अपने दौरे के दौरान सदर जमहूरिया ने रोमानिया के अपने हम मनसब के साथ वसी मुजाकरात किए। उनका मकसद तिजारत, सरमायाकारी, दिफा, डिजिटल टेक्नोलॉजी, तालीम, काबिल तजदीद तवानाई और सकाफत के शोबों में बाहमी तआवुन को मुस्तहकम करना था। सदर जमहूरिया मुर्मू ने रोमानिया के वजीर आजम और पार्लियामानी लीडरों से भी मुलाकात की। नीज भारत रोमानिया कारोबारी फोरम से खिताब किया। उन्होंने अननोन सोल्जर के मकबरे पर खराज अकीदत पेश किया। उन्हें इक्तसादी मुतालियात की बुखारेस यूनिवर्सिटी के जरिए डॉक्टरेट की एजाजी डिग्री से नवाजा गया। ये एजाज उन्हें अवामी खिदमत और भारत रोमानिया ताल्लुकात में उनके खिदमत के मद्देनजर दिया गया है। रोमानिया सदर जमहूरिया मुर्मू के 3 रोजा सरकारी दौरे का आखिरी मरहला था। 3 मुल्कों के इस दौरे में मोल्डोवा और शिमाली मकदूनिया का दौरा भी शामिल था। उत्तर प्रदेश का कदीमी बौद्ध मजहबी मकाम सारनाथ यूनेस्को की आलमी मीरास की फहरिस्त में शामिल हो गया है। आज जनूबी कोरिया के बुसान में आलमी मीरास से मुतालिक कमेटी के 48वें इजलास के दौरान इसे बाजाब्ता शामिल किया गया। आलमी मीरास की सरकर्दा फहरिस्त में भारत की ये 45वीं इमलाक है। नायब सदर जमहूरिया CP राधा कृष्णन और वजीर आजम नरेंद्र मोदी ने सारनाथ को आलमी मीरास की फहरिस्त में शामिल किए जाने पर मसर्रत का इजहार किया है और इसे हर भारतीय के लिए फख्र का एक लम्हा करार दिया है। नायब सदर ने कहा कि सारनाथ अमन, दानिशमंदी और हमदर्दी की एक लाजवाल अलामत रहा है, जिससे भारत के रूहानी और फलसफियाना दायमी विरसे की अक्कासी होती है। وزیر اعظم نریندر مودی نے کہا کہ اسے فہرست میں شامل کیا جانا ملک کی تہذیبی اور روحانی وراثت کا جشن ہے۔ ثقافت اور سیاحت کے وزیر گجیندر سنگھ شکاوت نے اسے بھارتی ثقافتی وراثت کے لیے ایک اہم لمحہ قرار دیا ہے۔ اڈیشہ کے پوتر شہر پوری کے گرینڈ روڈ پر بھگوان جگنات، بھگوان بلبھدر اور دیوی سبھدرا سونا بیشا یعنی سونے سے تیار ملبوسات کے ساتھ رتھ پر سوار دیکھے جا سکتے ہیں۔ روایتی خوبصورت زیورات آراستہ ان دیوی دیوتاؤں کے درشن کے لیے پورے ملک اور بیرون ملک سے بڑی تعداد میں عقیدت مند موجود ہیں۔ پیش ہے ایک رپورٹ۔
2: بھگوان جگنات، بھگوان بلبھدر اور دیوی سبھدرا آج سونابیشا میں نہایت شان و شوکت کے ساتھ رتھ پر سوار ہیں، جو خوبصورت تاج، ہار، بازو بند، بالیاں اور دیگر روایتی زیورات سے آراستہ ہیں، اور یہ تقریباً 208 کلو گرام سونے اور دیگر قیمتی جواہرات سے تیار کیے گئے ہیں۔ یہ پوتر سنہرے لباس، جو سالانہ رتھ یاترا کی اہم ترین رسومات میں سے ایک ہے، عقیدت مندوں کے درشن کے لیے آدھی رات تک جاری رہے گا۔ پورا شہر عقیدت کے جذبے سے سرشار ہے۔ اس تقریب کے پرامن انعقاد کے لیے سیکیورٹی کے خاطر خواہ انتظامات کیے گئے ہیں۔ بھونیشور سے پرکاش داش کی رپورٹ کے ساتھ اردو خبروں کے لیے ارجمند علی خان۔
0: ملک شام کی راجدھانی دمشق کو مشرقی صوبے دیر الزور سے مربوط کرنے والی قومی شاہراہ پر دو بسوں کے آج آپس میں ٹکرانے کے بعد کم از کم 35 افراد ہلاک اور متعدد زخمی ہو گئے۔ مقامی میڈیا نے خبر دی ہے کہ صحرائی شاہراہ پر شہریوں کی ایک بس اور داخلی امور کی وزارت کی ایک بس کے درمیان ٹکر میں تقریباً 30 افراد زخمی ہوئے ہیں۔ اس حادثے کی وجہ ابھی معلوم نہیں ہوئی ہے۔ بھارتی موسمیات محکمہ آئی ایم ڈی نے مدھیہ مہاراشٹر اور اڈیشہ میں کل انتہائی شدید بارش کے لیے ریڈ الرٹ جاری کیا ہے۔ آئندہ دو روز کے دوران چھتیس گڑھ، گجرات، کونکن اور گوا میں بھی شدید سے بہت شدید بارش کا امکان ہے۔ آئی ایم ڈی نے اس ماہ کی 27 تاریخ تک انڈمان اور نکوبار جزائر، آندھر پردیش، گنگا کے ترائی والے مغرب بنگال، شمالی اندرونی کرناٹک، تمل ناڈو، پڈوچیری اور کرائیکل میں بھی گرج چمک کے ساتھ چھینٹیں پڑنے اور تیز ہوائیں چلنے کی پیش گوئی کی ہے۔ مردوں کی کرکٹ میں ہرارے میں تین میچوں کی سیریز کے دوسرے ٹی ٹوینٹی بین الاقوامی میچ میں بھارت نے میزبان زمبابوے کو 90 رن سے ہرا دیا۔ بھارت نے زمبابوے کو 220 رن کا بڑا نشانہ دیا تھا، لیکن اس کی پوری ٹیم 18ویں اوور میں محض 129 رن پر آؤٹ ہو گئی۔ بھارت کے بلے باز آل راؤنڈر ابھیشیک شرما نے شاندار کھیل کا مظاہرہ کرتے ہوئے تین وکٹ حاصل کیے۔ اپنا پہلا میچ کھیل رہے یش ٹھاکر اور پرنس یادو نے دو دو وکٹ لیے۔ اس سے قبل پہلے بلے بازی کرتے ہوئے بھارت نے مقررہ 20 اوور میں 5 وکٹ پر 219 رن بنائے تھے۔ اس جیت کے ساتھ بھارتی ٹیم نے تین میچوں کی سیریز 2-0 سے جیت لی ہے۔ بھارت نے ٹی ٹوینٹی کے نئے کپتان سریش ائیر کی کپتانی میں پہلی سیریز جیتی ہے۔ آج کینیڈا کے اونٹاریو میں بھارتی اسکواش کھلاڑی انہت سنگھ نے مصر کی بارب سامے کو 3-1 سے ہرانے کے بعد عالمی جونیئر اسکواش چیمپئن شپ کے خواتین سنگلز کے فائنل میں پہنچ کر تاریخ رقم کی ہے۔ اسی مقام پر اب ان کا سامنا خطابی مقابلے میں مصر کی رقیہ سلیم سے ہوگا۔ اس میچ کے بھارتی وقت کے مطابق رات تقریباً 10:30 بجے شروع ہونے کا امکان ہے۔ انہت سنگھ تاریخ میں محض دوسری کھلاڑی ہیں جو جوشنا چنپا کے بعد اس سرکردہ خطابی مقابلے میں پہنچی ہیں۔ اور اب آخر میں خاص خاص خبروں کی سرخیاں ایک بار پھر۔ مرکزی وزیر تعلیم دھرمیندر پردھان نے استعفیٰ دے دیا ہے۔ سی جے پی نے احتجاج ختم کر دیا ہے، کیونکہ نئی دلی میں مرکزی وزراء جے پی نڈا اور ڈاکٹر جیتیندر سنگھ کے ساتھ مذاکرات کے بعد ان کے مطالبات کو حکومت نے منظور کر لیا ہے۔ وزیر اعظم نریندر مودی کل آکاشوانی پر من کی بات پروگرام میں اپنے خیالات کا اظہار کریں گے۔ صدر جمہوریہ دروپدی مرمو نے مولٹووا، شمالی مقدونیا اور رومانیا کا تین ملکوں کا اپنا دورہ مکمل کر لیا ہے۔ اتر پردیش میں سارناتھ کے قدیم بودھ مذہبی مقام کو یونیسکو کی عالمی ثقافتی فہرست میں شامل کیا گیا ہے۔ اور کرکٹ میں بھارت نے ہرارے میں دوسرے ٹی ٹوینٹی بین الاقوامی میچ میں میزبان زمبابوے کو 90 رن سے شکست دی۔ اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا۔